वेलकम बैक वंस अगेन एक बार फिर से तमाम सुनती हुई समातों को डीवा डायलॉग में खुश आमदीद। तो लिसनर्स, मैं हूँ आप सभी की होस्ट वन एंड ओनली आज ज़ैनब फातिमा और आप सुन रहे हैं आपका अपना पसंदीदा शो। जैसे कि लिसनर्स, आपको और मुझे साथ में हो चुका है तकरीबन एक घंटा मुकम्मल। सो ये एक घंटा किस तरह से गुजर गया वक्त का बिल्कुल भी पता नहीं चला। वो कुछ इसलिए कि जब गुफ्तगु बहुत ही ज़्यादा अच्छी और बाअसर हो रही होती है तो इंसान बातों में इस कदर खो जाता है कि उससे वक्त का बिल्कुल भी अंदाज़ा नहीं होता और इसी तरह से देखते देखते वक्त तेज़ी से गुजर जाता है। सो वेल लिसनर्स, क्या कभी आप सभी के साथ भी ऐसा होता है कि आप अपने किसी फ्रेंड से, किसी फैमिली मेम्बर से या किसी ऐसे इंसान से मिलते हैं जिसके साथ आपकी वाइब मैच करती होती है, आपको उसकी कंपनी पसंद होती है? सो आप भी इस चीज़ से रिलेट कर सकते हैं कि किस तरह से जब आप बातें करते रहते हैं वक्त तेज़ी से गुजर जाता है और आपको बिल्कुल भी रियलाइज़ नहीं होता कि किस तरह से घंटों, मिनटों में और मिनट सेकेंड्स में ख़त्म हो जाते हैं। जी, तो ऐसा तभी मुमकिन होता है जब आपकी आपस में वाइब मैच करती हो, आपको एक दूसरे की गुफ्तगू पसंद हो प्लस एक दूसरे की कंपनी। वो कहा जाता है ना कि कुछ लोग ऐसे होते हैं कि जब आप उनसे मिलते हैं सो आपका बस दिल करता है कि बातें करते चले जाएं। वो भी इसलिए क्योंकि आपको मालूम होता है कि वो लोग आपको जज नहीं करेंगे, वो आपके मुतलिक कोई भी परसेप्शन क्रिएट नहीं करेंगे या फिर वो आपको बाकियों के नज़रिए से नहीं देखेंगे। सो इसीलिए कुछ ऐसे लोगों के लिए हम कहते हैं कि दीज आर माई कम्फर्ट पीपल। सो हर किसी को आप अपने कम्फर्ट पीपल के सर्कल में नहीं ऐड कर सकते क्योंकि हर किसी की वाइब, हर किसी की गुफ्तगु का अंदाज़ और हर किसी का वे ऑफ टॉकिंग काफ़ी मुख्तलिफ होता है। सो इसीलिए मैं हमेशा से कहती हूँ कि आपको अपना सर्कल लिमिटेड रखना चाहिए, यानी कि आपके जो फ्रेंड्स हैं, फैमिली मेम्बर्स हैं, वो क्वालिटी वाइज बहुत अच्छे होने चाहिए, क्वान्टिटी वाइज ज़्यादा नहीं। मैंने अपने पर्सनली लाइफ एक्सपीरियंस से भी इस चीज़ को फील किया है कि आपका फ्रेंड सर्कल जितना ही बड़ा होता है उतना आप खुद को अकेला और तन्हा महसूस करते हैं। होता है ना कि हज़ारों की भीड़ में आप बिल्कुल अकेले होते हैं, लेकिन अगर कोई आपका एक अच्छा मुखलिस दोस्त आपके साथ होता है तो आपको फ़र्क नहीं पड़ता कि दुनिया किस कोने में कहाँ जा रही है, आपको बस उसके साथ अच्छा लगता है। वेल लिसनर्स, हम बात क्या कर रहे थे और बात आखिर कहाँ जा पहुँची। इसी तरह से होता है कि जब हम बातें कर रहे होते हैं तो बातों में से बातें निकलती चली जाती हैं और गुफ्तगू का टॉपिक कुछ और होता है और गुफ्तगू किसी और जाने चली जाती है। तो मैं ये बात कर रही थी कि जिस तरह से आपको और मुझे साथ में हो चुका है एक घंटा मुकम्मल, सो मैं हमेशा से यही चाहती हूँ कि आपका और मेरा कनेक्शन भी कुछ इस तरह से हो कि जहाँ हम गुफ्तगु करते चले जाएं और वक्त का बिल्कुल भी अंदाज़ा ना हो क्योंकि हमारी वाइब आपस में मैच करती हो। सो इस तरह से मुमकिन हो सकता है कि अगर आप इसी तरह से मेरा साथ देते रहें और मुझे अपना फीडबैक पहुँचाते रहें। सो एक बार फिर से आप सभी से शेयर कर देती हूँ 0115710091। बहुत ही सिंपल सा प्यारा हमारा नंबर है। सो इस नंबर के थ्रू आप हमसे अपने दिल की कोई भी बात कह सकते हैं, साथ ही साथ ये भी बता सकते हैं कि आप इस वक्त क्या कर रहे हैं, कहां मौजूद हैं और दुनिया के किस कोने से हमें ट्यून कर रहे हैं। और वेल, अगर आपको हमारे से रिलेटेड यानी कि रेडियो फसा 97.1 FM से रिलेटेड कोई भी किसी तरह की भी इंफॉर्मेशन चाहिए सो वो तमाम तरह इंफॉर्मेशन आपको मिल सकती है सिर्फ और सिर्फ हमारी वेबसाइट पे जो कि है www.radiofaza.com.uk। सो वेल लिसनर्स, वहीं से कंटिन्यू करते हैं जहां से हमने छोड़ा था। सो आपसे शेयर करती हूं आज का सेकंड मोटिवेशनल प्लस इंस्पिरेशनल कोट। सो हमारा आज का सेकंड कोट ये कहता है, डोंट रिड्यूस योर इम्पैक्ट जस्ट बिकॉज समवन एल्स कैन हैंडल योर लाइफ। यानी कि सिर्फ इसलिए अपनी चमक को कम मत करो क्योंकि कोई दूसरा शख्स आपकी उस रोशनी को डाइजेस्ट नहीं कर सक रहा।
سو لسنرز، اکثر ایسا ہوتا ہے کہ جب آپ زندگی میں کامیاب ہونے لگتے ہیں، اچھا پرفارم کرتے ہیں، تو آپ کے آس پاس کے کچھ لوگ ایسے موجود ہوتے ہیں جو کہ کہنے کو تو آپ کے مخلص دوست ہوتے ہیں، آپ کے قریبی عزیز و اقارب ہوتے ہیں، بٹ اندر ہی اندر وہ آپ سے انسیکیور فیل کر رہے ہوتے ہیں، یا پھر اگر میں غلط نہ کہوں تو آپ سے جیلس ہو رہے ہوتے ہیں. سو وہ لوگ کیا کرتے ہیں، وہ آپ کو ہمیشہ اپنے سے کمتر دیکھنا چاہتے ہوتے ہیں. وہ نہیں چاہتے کہ جس مقام پر وہ لوگ فال کر رہے ہیں آپ بھی اس مقام تک پہنچے. وہ کوشش یہی کرتے ہیں کہ آپ کو ہمیشہ نیچے کھینچنے کی کوشش کرتے رہیں. ایسے میں کبھی بھی ان لوگوں کی وجہ سے اپنی محنت کم مت کریے گا. دوسروں کو خوش کرنے کے لیے خود کو کبھی بھی کمتر مت بنائیے گا. سو سمپلی ہمارا کوٹ یہ کہتا ہے کہ زندگی میں بعض اوقات آپ کی آس پاس ہی بہت سارے ایسے لوگ موجود ہوتے ہیں جو آپ کو کامیاب ہوتا نہیں دیکھ سکتے. ایسے میں وہ لوگ کیا کرتے ہیں، آئی نو وہ آپ کو یہ تو نہیں کہہ سکتے کہ تم یہ کام کیوں کر رہے ہو یا ایسے کیوں کر رہے ہو. سو وہ آپ کو ڈی موٹیویٹ کرتے ہیں، آپ کو ریئلائز کرواتے ہیں کہ آپ یہ کام ٹھیک نہیں کر رہے، یا پھر آج کل کے زمانے میں یہ کام کون کرتا ہے، اینڈ دس کائنڈ آف تھنگس وہ لوگ یہ سب آپ سے کہتے ہیں. سو آپ نے کیا کرنا ہے کہ لوگوں کی جو آپ کے آس پاس ارد گرد کے لوگ ہیں ان کی باتوں کو کبھی بھی خود پر سوار نہیں کرنا. ہمیشہ وہی کام کرنا ہے جو آپ خود کو اچھا لگتا ہے، کیونکہ میں نے اپنی پرسنل زندگی سے یہ چیز ایکسپیرینس کی ہے کہ جب مجھے کوئی بھی نیا کام کرنا ہوتا ہے، سو آئی گیٹ اے لاٹ آف ایڈوائز فرام مائی فرینڈس، فیملی ممبرس اینڈ ایوری ون. سو ہوتا یہ ہے کہ جب میں بہت سارے لوگوں کا اوپینین لیتی ہوں تو میں کافی حد تک کنفیوز ہو جاتی ہوں، اور مجھے پھر نہیں سمجھ آتی کہ میں کس طرح سے اس کام کو کروں. سو میں ہمیشہ اپنے دل کی سنتی ہوں، اور جو مجھے ٹھیک لگتا ہے میں ہمیشہ وہی کرتی ہوں. سو آپ نے بھی یہی کرنا ہے، اپنے آس پاس ارد گرد کے لوگوں کی باتوں کو خود پر اثر انداز نہیں ہونے دینا، اور اپنی محنت کو اسی طرح سے جاری رکھنا ہے جس طرح سے آپ کر رہے ہیں. تبھی آپ کامیاب ہو سکتے ہیں، تبھی آپ اس مقام پر پہنچ سکتے ہیں جس کے لیے آپ کافی عرصے سے محنت کر رہے ہیں. سو دیئر لسنرز، یہ تھا ہمارا آج کا سیکنڈ موٹیویشنل پلس انسپریشنل کوٹ. سو امید تو یہی کی ہے کہ یہ کوٹ نہ صرف آپ کی زندگی کو تبدیل کرے بلکہ بہت ہی اچھی اچھی پازیٹیو سے تبدیلیاں لے کر آپ کی زندگی میں آئے. سو میرا خیال ہے کافی اب ہم نے موٹیویشنل باتیں کر لی ہیں اور کافی گیان بھی ہو گیا. سو اب ذرا چلتے ہیں ٹریکس کی جانب اور سنتے ہیں ایک ایسا خوبصورت سا ٹریک جو کہ میرے اور آپ کے ہمارے موڈ کو کر دے گا تھوڑا سا چینج اور تھوڑا سا انرجیٹک. سو لسنرز، آپ سے ملاقات ہوتی ہے اس خوبصورت سے ٹریک کے اس پر. تب تک کے لیے آپ کی پیارا سا ٹریک انجوائے کریں.